0: والصلاة القائمة، آت محمدا الوسيلة والفضيلة، وابعث مقاما محمودا الذي وعدته.
1: FM 107 پر پیغام.
2: آپ نے لوگوں کو یہ کہتے ہوئے سنا ہوگا کہ کسی کے چلے جانے سے زندگی رک نہیں جاتی، لیکن بہت کم لوگ جانتے ہیں کہ لاکھوں کے مل جانے سے بھی ماں کی کمی پوری نہیں ہو سکتی. دنیا میں ہر چیز مل جاتی ہے، لیکن ماں کا پیار نہیں مل سکتا. ماں وہ ہستی ہے جس کے اس دنیا سے چلے جانے کے بعد انسان کو اس کی دعا کی محرومی سے رونا چاہیے. زندگی میں والدین اولاد کو دعائیں دیتے ہیں، تو ان کے جانے کے بعد انسان کو ان کی بخشش کی دعائیں مانگنی چاہیے. ایک صحابی تھے، وہ راستے میں پڑی ہوئی تکلیف دہ چیز کو ہٹاتے تو کہتے، اے اللہ اس کا اجر میری والدہ اور والد کو ملے. اس کا مطلب یہ نہیں کہ اجر صرف والدین کو ملے گا، آپ کو بھی ملے گا اور ہر صورت میں ملے گا. اور اگر ان کی جانب سے نیت کر لیں گے تو آپ پر اللہ تعالیٰ کی اور زیادہ رحمتیں ہوں گی. اللہ سبحانہ تعالیٰ ہم سب کو والدین کی خدمت کرنے اور ان کے اس دنیا سے چلے جانے کے بعد ان کے لیے دعائے مغفرت اور صدقہ و خیرات کرنے کی توفیق عطا فرمائے.
1: پیغام on FM 107.
3: ہر بچہ ایک سٹار ہوتا ہے اور ہر ٹیلنٹ کو ایک سٹیج کی ضرورت ہوتی ہے، اور وہ سٹیج ہے ایک پروگرام جس کا نام ہے جونیئر جناب. یہاں ملیں گے آپ کو چھوٹے چھوٹے اچیورز، بڑی بڑی کہانیاں جو انسپائر کریں گے آپ کو اور آپ کے بچوں کو. سو گیٹ ریڈی، کیونکہ جونیئر جناب لا رہا ہے ایک نیا انداز، ایک نیا جذبہ اور ڈھیر ساری مستیاں. جونیئر جناب ود آر جے صفا.
4: السلام علیکم ساتھیوں، آپ سن رہے ہیں شو جس کا نام ہے جونیئر جناب، جہاں ہم آپ کی ملاقات کراتے ہیں ان چھوٹی سی عمر والے ستاروں سے جنہوں نے چھوٹی عمر میں بہت بڑے بڑے ہیروئک کام کیے ہیں. بھائی آج ہم ملانے جا رہے ہیں آپ کو ایک ایسی لڑکی سے جو صرف محنتی نہیں بلکہ ایک انسپائریشن بھی ہے، وہ بھی سب کے لیے. بھائی نام ہے دینا علی، ایک وائبرنٹ ایمبیشیس اے لیول اسٹوڈنٹ جو پاکستان سے قطر آئیں صرف پچھلے سال. ذرا سوچیے، نیا ملک، نئے لوگ اور سب کچھ آن لائن. لیکن دینا نے کبھی ہمت نہیں ہاری. بھائی اس نے قطر کے کلچر کو اتنی خوبصورتی سے اڈاپٹ کیا کہ لگتا ہی نہیں کہ وہ ایک سال پہلے یہاں پر آئی تھی. بھائی فٹنس اور ہیلتھ ان کی لائف کا ایک امپورٹنٹ حصہ ہے، ان کو دیکھ کر بھی مجھے پتا چل رہا ہے. بھائی اور ہاں، وہ کہتی ہیں ایکٹیو رہنا صرف باڈی کے لیے نہیں، مائنڈ کے لیے بھی ضروری ہے. اور ہاں لڑکی ہیں تو بھائی میک اپ، بیوٹی اور سکن کیئر کا بھی ان کو شوق ہوگا ہی ہوگا نا، یعنی کہ ایک پرفیکٹ بیلنس آف برین اینڈ بیوٹی. اور بادشاہ پارٹی، سب سے انسپائرنگ بات پتا ہے کیا ہے؟ دینا اپنی اسٹڈیز کے ساتھ ساتھ ایک بریسٹا کورس بھی کر رہی ہیں تاکہ وہ اپنی انڈیپینڈنس کا خواب پورا کر سکیں. کیا بات ہے بھائی، میری طرف سے تو ان کو کلیپنگ. یعنی اسکول بھی، فٹنس بھی، بیوٹی بھی اور کام بھی سیکھ رہی ہیں. واہ بھائی دینا، ٹرولی یو آر اے ویری بگ اچیور، اور میں کہوں گی اتنی چھوٹی سی عمر میں تو ایک بگ اچیومنٹ ہی ہوتی ہے. تو چلیے اس سے پہلے کہ میں ان کے قصیدے کھینچوں، میں چاہتی ہوں کہ کچھ باتیں میں ان سے ڈائریکٹلی پوچھوں، یعنی کہ میں چاہتی ہوں کہ ان کے گولز اور ان کے جذبات کے بارے میں ڈائریکٹلی ان سے بات کی جائے، اور تھوڑی تھوڑی ان سے ٹپس وغیرہ بھی لے لیں گے بیوٹی کی. کیا کہتے ہیں؟ السلام علیکم دینا، کیسی ہیں؟
5: وعلیکم السلام، میں ٹھیک ہوں، آپ کیسی ہیں؟
4: میں بھی بالکل ٹھیک ٹھاک. یہ بتائیں کہ یہاں آ کر کیسا فیل ہو رہا ہے؟
5: یہاں آ کر آئی وڈ سے اٹس ناٹ دی سیم. یہاں پہ فرینڈز نہیں ہیں اتنے، اور اتنا مطلب ملنا ملانا اور فرینکنیس نہیں ہے دوستوں میں.
4: اچھا بھائی وہ تو ٹائم لگتا ہے نا،
5: ٹائم لگتا ہے، کافی ٹائم لگتا ہے، سال ہو گئے، اتنا بھی ٹائم نہیں لگتا.
4: ٹائم لگتا بھائی، وہ ڈیپینڈ کرتا ہے نا. دیکھیں ابھی جیسے میں آپ سے ملی تو میری تو آپ سے دوستی ہوگی نا، اچھی اچھی والی. تو بھائی دیکھیں، ہم سے ٹرک سیکھ لیں اس بات کی. اچھا دیکھیں، میں چاہوں گی کہ میں نے بہت کچھ آپ کے بارے میں بتا دیا آلریڈی، لیکن میں چاہوں گی کہ آپ خود بھی لسنرز کو بتائیں، جو بچے آپ کو سن رہے ہیں، جو بڑے آپ کو سن رہے ہیں، ان کو بتائیں کہ دینا کون ہے، دینا کی ہابیز کیا ہیں، کہاں سے آئی ہیں، کیا ایج ہے، اپنا تھوڑا سا آپ بیک گراؤنڈ بتائیں نا.
5: मैं हूँ कराची से. आई एम 18 ईयर्स ओल्ड एंड करंटली आई एम स्टडिंग ए लेवल्स. सोशल साइंसेज मेरे सब्जेक्ट्स हैं.
4: अच्छा, इसे आप दैट्स इट कह रही हैं
5: मतलब?
4: अच्छा माशाल्लाह, मैं एक बात बताऊं दीना के बारे में. मुझे दीना की पर्सनालिटी वैसे ही बहुत अच्छी लगी और एंड शी इज माशाल्लाह वेरी प्रिटी. जितना मैंने कहा ना स्किन केयर का, तो वो मुझे नजर आ रहा है भाई. इनसे मुझे टिप्स लेनी पड़ेंगी. हाँ, मुझे छोटी है लेकिन मुझे टिप्स इनसे लेनी पड़ेंगी, मैं मानती हूँ. अच्छा भाई दीना, सबसे पहला सवाल तो मेरा आपसे ये कि पहले पहले ये बताएं, कतर आकर आपको कैसा लग रहा है?
5: आई मीन इट्स एन एक्सपीरियंस, इट्स क्वाइट डिफरेंट. मतलब पाकिस्तान जैसा तो बिल्कुल नहीं है. बट आई डू मिस पाकिस्तान दो. लेकिन यहाँ पे द गुड थिंग इज कि यहाँ पे इंडिपेंडेंस है. यहाँ पे आई कैन गो आउट व्हेनेवर आई वांट, हूएवर आई वांट, आई कैन
4: सिक्योरिटी अलोन,
5: आराम से जितनी भी लेट आना है. ये पाकिस्तान में नहीं होता.
4: अच्छा ये बताएं कि अच्छा ये तो आपने मुझे बता दिया सबसे सबसे बड़ा डिफरेंस, सबसे बड़ा डिफरेंस सिक्योरिटी. वो तो हम कहते हैं भाई, ये हम दो टोक बोलते हैं जो हम बॉर्न एंड ब्रॉट अप कतर के हैं ना, हम तो ये बोलते हैं भाई ये चीज हमें दुनिया के किसी कोने में ना मिली. अच्छा ये बताएं कि मैंने जब आपके थोड़ा बहुत आपकी डिटेल ली थी तो मुझे पता चला था कि आप ऑनलाइन क्लासेस.
5: जी मैं ऑनलाइन करती हूं.
4: ऑनलाइन क्लासेस, ठीक है. तो ये बताएं कि ऑनलाइन क्लासेस आपको जरा मुश्किल लगती हैं या मजेदार लगती हैं? बोरिंग,
5: बहुत बोरिंग है, बहुत मुश्किल से होती है. आई थिंक ऑनलाइन स्टडीज इज नॉट अ थिंग टू डू.
4: अच्छा,
5: पढ़ाई ऑनलाइन नहीं होती, होने वाली चीज है ही नहीं ऑनलाइन.
4: यानी मजबूरी में?
5: हाँ, मजबूरी में. अनलेस आपकी बहुत ही कोई मजबूरी है तब करो आप, वरना वरना नहीं, वरना ना करो.
4: अच्छा, इसका ये जो ऑनलाइन मसला चल रहा है, ये कोई रीजन है इसका या क्या? एडमिशन्स का रीजन है क्या?
5: एडमिशन्स का रीजन है, आई वुड से कि स्कूल यहाँ पे मुझे इतने अपील नहीं कर रहे थे. और मेरी जो टीचर्स वगैरह हैं वो मुझे वही बीकन हाउस पाकिस्तान में ही
4: वेरी नोन.
5: जी
4: वेरी, ओके ओके.
5: तो मैं वहीं से ही पढ़ती आ रही हूँ, मैंने कहा इधर ही कंटिन्यू करते हैं.
4: सही, मतलब आपको जो आपको ये लगा कि मेरा कंफर्ट जोन एज पर स्टडीज में ये है. अच्छा ये बताएं कि कतर के कल्चर में ऐसी कौन सी चीज है जो आपको सबसे ज्यादा इंटरेस्टिंग लगती है अभी तक? कौन सी चीज है? मुझे जैसे मैं अपने अपने बारे में बोलूं तो भाई मुझे यहाँ पर ना ये चीज बड़ी अच्छी लगती है कि लेडीज जहाँ आ जाती है ना वहाँ दुनिया टस से मसल, मतलब पूरी पूरी क्यूज हटा देंगे. लेडीज के लिए अलग सेक्शन होगा.
5: नहीं आई थिंक वो पाकिस्तान में भी होता है.
4: होता है
5: पाकिस्तान में भी होता है.
4: मुझे
5: पाकिस्तान में ज्यादा होता है.
4: अच्छा
5: पाकिस्तान में आई वुड से ज्यादा होता है.
4: चलें ठीक है, मुझे यहाँ पे ज्यादा लगता है. सबका अपना अपना तजुर्बा है ना, आपका ज्यादा एक्सपीरियंस पाकिस्तान का. चलें अच्छा मुझे ये बताएं कि आपको जो फिटनेस का शौक है, ये तो एज इस एज में तो वैसे ही माशाल्लाह सब फिट रहते हैं भाई, ऐसा कौन सा जोश चढ़ गया फिटनेस का भाई?
5: नहीं कभी, मैं पहले बहुत ही पतली होती थी.
4: अच्छा
5: बिल्कुल ही
4: अंडरवेट.
5: हाँ अंडरवेट. तो फिर मैंने आहिस्ता आहिस्ता शुरू की प्रोटीन डाइट.
4: सही सही सही.
5: तो आई यूज टू ड्रिंक मिल्क शेक्स कच्चे अंडों के साथ. आई नो दैट साउंड्स डिस्गस्टिंग.
4: नो, जिनको वेट गेन करना होता है ना,
5: लेकिन आई मीन ऐसा कुछ टेस्ट नहीं आता उसका इफ यू मिक्स इट विद अ फ्यू डिफरेंट थिंग्स. तो उससे आई डिड गेन फ्यू केजीज, 5 किलो ऑलमोस्ट. तो या दैट रियली हेल्प मी विद माय बल्किंग.
4: अच्छा मजे की बात ही, मैंने हमेशा आज तक लोगों का वेट लॉस का मिशन सुना है. दिस इज लिटरली फॉर द फर्स्ट टाइम आई एम हियरिंग समबडी फॉर वेट गेन. लिटरली लिटरली वेट गेन के लिए. एंड इट इज वेरी गुड कि जो अंडर वेट हो वो भी अपने ऊपर वर्कआउट करे. सिर्फ फिटनेस का जैसे आप नाम सुनते हैं ना
5: जी,
4: तो पहली क्लिक ये होती है वेट लॉस. लेकिन ये जो आपने बात कही ना, आज इसने मेरा माइंड सेट फ्लिप किया. देखें ये बात होती है, छोटे भी कभी कभी माइंड सेट चेंज कर देते हैं.
5: नहीं क्योंकि मुझे हमेशा से ये था कि मेरे बाजू इतने पतले हैं, बाकियों के बाजू इतने तो बस हड्डियां हड्डियां लगती थी.
4: माशाल्लाह यू फिट एंड फाइन.
5: अब हो गई
4: माशाल्लाह माशाल्लाह माशाल्लाह. अच्छा कभी आपने ये डॉक्टर्स चेकअप वगैरह, आयरन की कमी तो नहीं है कुछ?
5: आयरन की कमी है.
4: तो फिर हम दोनों एक ही कश्ती के सवार हैं बेटा. हाथ मिलाओ, हाथ मिलाओ. हम दोनों एक ही कश्ती के सवार हैं. इसी के साथ लेते हैं एक बिल्कुल छोटा सा ब्रेक.
3: हर बच्चा एक स्टार होता है और हर टैलेंट को एक स्टेज की जरूरत होती है, और वो स्टेज है एक प्रोग्राम जिसका नाम है जूनियर जनाब. यहाँ मिलेंगे आपको छोटे छोटे अचीवर्स, बड़ी बड़ी कहानियाँ जो इंस्पायर करेंगे आपको और आपके बच्चों को. सो गेट रेडी क्योंकि जूनियर जनाब ला रहा है एक नया अंदाज़. एक नया जज्बा और ढेर सारी मस्तियाँ। जूनियर जनाब विद आरजे सफा।
4: अच्छा ये बताएं कि आपका दिन का ना, क्योंकि आप ऑनलाइन क्लासेस लेती हैं, सो कहीं ना कहीं यूर फ्री देन अदर किड्स, तो ये बताएं कि आपके दिन का सबसे एनर्जेटिक हिस्सा कौन सा होता है?
5: सबसे एनर्जेटिक आई वुड से 4-5 बजे के बाद।
4: 4-5 बजे के बाद